0: नमस्कार, आकाशवाणी से विश्व दर्पण के साथ मैं मोहम्मद जुबैर। मुख्य समाचार। प्रधानमंत्री नरेंद्र मोदी ने हरियाणा के जींद रेलवे स्टेशन से भारत की पहली हाइड्रोजन चालित रेलगाड़ी को झंडी दिखाकर रवाना किया। राष्ट्रपति द्रौपदी मुर्मू रविवार से तीन देशों मोल्दोवा, उत्तरी मैसेडोनिया और रोमानिया की यात्रा पर रवाना होंगी। एंडी बर्नहम को ब्रिटेन की लेबर पार्टी का नेता चुना गया। वे ब्रिटेन के नए प्रधानमंत्री के रूप में कार्यभार संभालेंगे। वेस्ट इंडीज के दिग्गज क्रिकेटर गैरी सोबर्स का 89 साल की आयु में निधन। और अगले महीने बेल्जियम और नीदरलैंड्स में होने वाले FIH महिला हॉकी विश्व कप के लिए भारतीय टीम की घोषणा। और अब समाचार विस्तार से। प्रधानमंत्री नरेंद्र मोदी ने आज हरियाणा के जींद रेलवे स्टेशन से भारत की पहली हाइड्रोजन ट्रेन को रवाना किया। इस अवसर पर प्रधानमंत्री ने हरियाणा में 14,000 करोड़ रुपए से अधिक की विभिन्न विकास परियोजनाओं की आधारशिला रखी। इस मौके पर प्रधानमंत्री मोदी ने कहा कि पिछले 12 वर्ष में भारतीय रेलवे में महत्वपूर्ण परिवर्तन हुए हैं। उन्होंने कहा कि हरियाणा ने हाल के वर्षों में विकास के एक नए चरण को देखा है और प्रगति के पथ पर अग्रसर हुआ है। प्रधानमंत्री ने कहा कि देश की पहली हाइड्रोजन ट्रेन के शुभारंभ ने जींद को हरियाणा के भारत के इतिहास में एक विशेष स्थान दिलाया है।
1: आज भारतीय रेल ने भी 21वीं सदी की इस टेक्नोलॉजी में एक बड़ा स्टेप लिया है। आज जींद से सोनीपत के बीच हाइड्रोजन ट्रेन चली है। अभी ये सफर 90 किलोमीटर का है। हम इस पर रिसर्च करते रहेंगे, लागत कम कैसे हो इसका तरीका ढूंढते रहेंगे, एफिशिएंसी कैसे बढ़े इस पर काम करते रहेंगे और बड़ी जांच पड़ताल करते करते एक के बाद एक कदम उठाते जाएंगे।
0: भारत में ही डिजाइन और एकीकृत की गई इस ट्रेन को स्वदेशी तकनीक का उपयोग करके विकसित किया गया है। एक रिपोर्ट।
2: हाइड्रोजन से चलने वाली इस ट्रेन की शुरुआत होने के साथ ही भारत अब जर्मनी, जापान, चीन और अमेरिका जैसे उन चुनिंदा देशों की सूची में शामिल हो गया है जहां हाइड्रोजन ट्रेनें चल रही हैं। इस समय दुनिया में अभी ज्यादातर हाइड्रोजन ट्रेनें सिर्फ 2 या 3 डिब्बों की होती है और इन्हें छोटी दूरी की क्षेत्रीय मार्गों पर चलाया जाता है। इसके विपरीत भारतीय रेलवे ने हाइड्रोजन से चलने वाली इस 10 डिब्बों की ट्रेन तैयार की है जिसमें करीब 2,600 यात्रियों के सफर करने की क्षमता है। यह रेलगाड़ी हाइड्रोजन फ्यूल सेल तकनीक से चलती है जो ट्रेनों को चलाने के लिए हाइड्रोजन को विद्युत में परिवर्तित करती है। ग्रीन हाइड्रोजन के उपयोग से कोयला आधारित ताप विद्युत संयंत्रों से बनने वाली बिजली पर निर्भरता कम होगी। इससे भारत को स्वच्छ और टिकाऊ परिवहन व्यवस्था विकसित करने में मदद मिलेगी। यात्रियों की सुरक्षा के लिए ट्रेन में आधुनिक बहुस्तरीय सुरक्षा प्रणाली लगाई गई है जो हाइड्रोजन रिसाव, आग की लपटों और धुएं का तुरंत पता लगा सकती है। जींद से आनंद कुमार की रिपोर्ट के साथ आकाशवाणी समाचार के लिए दीपेंद्र कुमार।
0: राष्ट्रपति द्रौपदी मुर्मू 19 से 25 जुलाई तक तीन देशों मोल्दोवा, उत्तरी मैसेडोनिया और रोमानिया की राजकीय यात्रा पर रहेंगी। नई दिल्ली में विदेश मंत्रालय में सचिव सीबी जॉर्ज ने कहा कि ये यात्रा मध्य और पूर्व यूरोप के साथ भारत की बढ़ती भागीदारी को दर्शाती है।
3: ये राजकीय यात्राएं मोल्दोवा गणराज्य, उत्तरी मैसेडोनिया गणराज्य और रोमानिया के राष्ट्रपतियों के निमंत्रण पर की जा रही हैं। तीन देशों की ये यात्रा ऐतिहासिक रूप से बहुत महत्वपूर्ण है क्योंकि ये किसी भारतीय राष्ट्रपति की मोल्दोवा गणराज्य और उत्तरी मैसेडोनिया गणराज्य की पहली द्विपक्षीय यात्रा होगी। रोमानिया की यात्रा 3 दशकों से भी ज्यादा समय में किसी भारतीय राष्ट्रपति की पहली राजकीय यात्रा होगी।
0: भारत का सबसे बड़ा वैश्विक वस्त्र सम्मेलन भारत टैक्स 2026 आज नई दिल्ली में संपन्न हुआ। इस सम्मेलन में वस्त्र निर्माण, उनके आदान प्रदान, नवाचार और निवेश के लिए एक प्रमुख वैश्विक गंतव्य के रूप में देश की स्थिति को और मजबूत किया है। 4 दिन के सम्मेलन का उद्देश्य अंतर्राष्ट्रीय साझेदारियों को मजबूत करना, व्यापार और निवेश को बढ़ावा देना है। ایران کی اسلامک ریولیوشنری گارڈ کور یعنی IRGC نے آج سیریا، کویت اور عمان میں امریکہ کے سینیا ٹھکانوں کو نشانہ بنا کر جوابی حملے کیے۔ ایران کی سماچار ایجنسی نے IRGC کے حوالے سے کہا ہے کہ یہ حملے آپریشن نصر 2 کے تحت کیے گئے۔ سماچار ایجنسی نے دعویٰ کیا کہ ایرانی سینا نے سیریا کے التنف کھیتر میں استھت امریکی وشیش ابھیان کمان کیندر پر اچانک حملہ کیا۔ ایک رپورٹ۔
3: اسلامک ریولیوشنری گارڈ کور نے کہا ہے کہ حملوں کے پہلے چرن میں کویت میں امریکی سینا کے اڈے پر استھت ایک امریکہ کے میزائل رکشا نگرانی رڈار، کئی ہتھیار ڈپو، دو ہمرس راکٹ لانچر اور کئی میزائلوں کو نشانہ بنایا گیا۔ IRGC نے سلماہ پٹار پر استھت ایک نوسینک نگرانی رڈار اور عمان کے گھنم کھیتر میں استھت ایک امریکی ہوائی نگرانی رڈار پر حملہ کر اسے نشٹ کرنے کا دعویٰ کیا۔ اس بیچ کویت کی سینا نے کہا ہے کہ اس کی ہوائی رکشا پرنالی ایرانی میزائل اور ڈرون حملوں کو روک رہی ہے۔ لوگوں سے سرکشا نردیشوں کا پالن کرنے کا آگرہ کیا گیا ہے۔ وشو درپن کے لیے وشال شرما۔
0: وشو درپن سماچار آکاشوانی سے پرسارت کیا جا رہے ہیں۔ تازہ سماچار جاننے کے لیے آپ ہمارے سوشل میڈیا ہینڈل @AIR News Hindi کو فالو کر سکتے ہیں۔ وشو درپن میں آپ کا پھر سواگت ہے۔ اینڈی برنہم کو آج برٹین کے ستارڑھ لیبر پارٹی کا نیا نیتا چنا گیا۔ وہ برٹین کے نئے پردھان منتری کے روپ میں کاربھار سنبھالیں گے۔ لیبر پارٹی کی راشٹریہ کاریکاری سمیتی NEC کے ادھیکش شبانہ محمود نے لندن میں آیوجت وشیش پارٹی سمیلن میں یہ گھوشنا کی۔ انہوں نے بتایا کہ اینڈی برنہم کو 379 نامانکن پراپت ہوئے، جو نیا نیتا چننے کے لیے پریاپت سنکھیا تھی۔ نیورتمان پردھان منتری کیر سٹارمر دوارا اوپچارک روپ سے سمراٹ کو اپنا استعفا سونپا گیا۔ اس کے بعد برنہم کو سوموار کو راجا چارلس ترتیہ دوارا نئی سرکار بنانے کے لیے آمنترت کیا جائے گا۔ یورپی سنگھ نے پاکستان کے مانوادھکاروں کی استھتی پر گمبھیر چنتا ویکت کی ہے۔ اس نے چیتاونی دی ہے کہ جنرلائزڈ اسکیم آف پریفرنس پلس کے انترگت ویاپار لابھوں تک پاکستان کی نرنتر پہنچ 2027 سے سنشودھت GSP ڈھانچے کے تحت انتراشٹری پرتیبدھتاؤں کے انوپالن پر نربھر کرے گی۔ رپورٹ میں کہا گیا ہے کہ سمیکشا اودھی کے دوران پاکستان نے GSP+ ڈھانچے کے تحت اپنے دایتوں کو پورا کرنے میں کمیاں دکھائیں۔ ایک رپورٹ۔
4: آکلن کے انوسار پاکستان کے کئی شیتروں میں پچھڑاپن دیکھا گیا ہے۔ اس میں جبرن غائب ہونے اور غیر نیائک ہتیاؤں کے معاملوں میں وردھی کا الیکھ کیا گیا ہے۔ رپورٹ میں کہا گیا ہے کہ نیائک سوتنترتا اور کمزور ہو گئی ہے۔ یہ بھی کہا گیا ہے کہ جبرن شرم ایک گمبھیر سمسیا بنی ہوئی ہے۔ اس آکلن میں بلوچستان اور پنجاب میں آتنکواد ورودھی ادھینیم اور سمبندھت قانونوں میں حال ہی میں ہوئے سنشودھنوں کا الیکھ کیا گیا ہے۔ الپ سنکھیک سمودایوں کی استھتی پر بل دیتے ہوئے رپورٹ میں کہا گیا ہے کہ انہیں ابھی بھی بھید بھاؤ، ویکتیگت حملوں، ہنسا اور پوجا استھلوں کو نقصان جیسی سمسیاؤں کا سامنا کرنا پڑ رہا ہے۔ یوروپی سنگھ نے پایا کہ الپ سنکھیکوں کے خلاف گھرنا اپرادھوں کے ابھیوجن سیمت ہے۔ پاکستان کا قانونی ڈھانچہ دھارمک